0: کے دوستوں کو یاد کر لیں.
1: غلام رسول مریا عزیز سولنگی یار سولنگی خالق لاشاریا جلدی سرگا غلام.
0: ٹھیک ہو گیا. اوکے. اور یو شو ویری نائس. یہ فرحان ہے ٹاپک کے والے سے کہتے ہیں کہ نظر نہ لگ جائے اس لیے جو ہے وہ گھٹ بتاتے ہیں کم بتاتے ہیں. اوکے فرحان بہت شکریہ. نیکسٹ کالر السلام علیکم.
2: وعلیکم السلام.
0: جناب ویلکم کہیں گے. کون بات کر رہا ہے؟ ویلکم ان اوور شو. کس سٹی سے کال کیا آپ نے؟ روہڑی سے. ارے واہ روہڑی. اچھا جی ویلکم کہیں گے آپ کو. کیا کہیں گے ہمارے آج کے ٹاپک کے حوالے سے؟ اوکے بہت شکریہ آپ نے ہمیں جوائن کیا. تھینک یو. اور جناب آپ کی کیا رائے ہے اس بارے میں خواتین اپنی عمر مرد حضرات سیلری کیوں چھپاتے ہیں؟ السلام علیکم. السلام علیکم.
3: وعلیکم السلام.
0: جناب ویلکم کہیں گے. کون بات کر رہا ہے؟
3: میں گاؤں تگڑ سے محمد نواز منگی نو ڈیرو لگار کا نام.
0: خوش آمدید کہیں گے ادا آپ کو. کیا کہیں گے آپ ٹاپک کے حوالے سے؟
3: ٹاپک کے حوالے سے میں یہ کہوں گا, پہلے تو خواتین کی طرف کہوں گا کہ خواتین اگر شادی شدہ ہوتی ہے نا پھر بھی عمر چھپاتی ہیں, کہیں ہم بوڑھے نہ لگے. ان کو بوڑھا لگنا بہت ہی خراب لگتا ہے, اس وجہ سے وہ چھپاتی ہے عمر. اور جو مرد حضرات ہیں وہ اس لیے چھپاتے خرچہ چھپاتے ہیں اپنی پگار. آج کل اللہ کے یہاں سے ایمان اٹھ گیا ہے, کہتے ہیں جو لو کرتے ہیں وہی ہو جاتا ہے.
0: بالکل ایسا ہی جناب. بہت شکریہ آج شام میں پروگرام ہوئے. تھینک یو.
3: اللہ
0: نگہبان. تھینک یو سو مچ. جزاک اللہ. بہت شکریہ آپ کی بھائی رائے, بہت ہی مستند رائے ہے. آپ نے ٹاپک پہ ٹھیک سے ہمیں ریپلائی دیا ہے. بہت شکریہ آپ کا. دیکھتے ہیں نیکسٹ کالر کون ہے ہمارے ساتھ. السلام علیکم. السلام علیکم.
4: وعلیکم السلام.
0: الحمد للہ آئی ایم گڈ. ویلکم کہیں گے انمول آپ کو. آپ کیسی ہیں؟ انمول آپ کیسی ہیں؟ ٹھیک ہے
4: الحمدللہ.
0: اچھا اور مرد حضرات سیلری کیوں چھپاتے ہیں اپنی؟
4: مرد حضرات سیلری اس لیے چھپاتے ہیں کہ اگر ہماری سیلری زیادہ ہوتی ہم کو نہیں بتائیں گے کہیں کوئی ہفتے ادار نہ بن کے.
0: اس وجہ سے اوکے. یہ بھی یہ اچھا یہ بتائیں کہ اگر مثال کی بات ہے کسی کو اگر وہ اپنی سیلری بتا دیں تو وہ پھر گھر والے خرچے بڑھا دیتے ہیں نا. چلیں جی انمول کی تو کال کٹ ہو گئی ہے. اوکے اور نیکسٹ جو ہے میں آپ کو بتاتی چلوں کہ آپ کے پیغامات بھی مجھے شامل پروگرام کرنے ہیں. میں بہت اچھی اسماء, آپ بتاؤ آپ کیسی ہو. آپ کو بھی ویلکم کہیں گے اپنے پروگرام میں. اسما تھینک یو آپ نے جوائن کیا. اسما آپ بتائیے گا ہمیں کہ خواتین اپنی عمر مرد حضرات اپنی سیلری کیوں چھپاتے ہیں. آر گڈ. عالم خان جروار کا محمد عزیز جروار ادا مہربانی بھلیکار چوں تھا تمہاں کے عزیز جروار ادا عزیز جروار بنی کے بھلیکار. نیکسٹ آپ کی کال. السلام علیکم. وعلیکم السلام. کون بات کر رہا ہے؟ ویلکم کہیں گے آپ کو. خوش آمدید کہیں گے آپ کو. کیا کہیں گے ٹاپک کے حوالے سے؟
5: ابھی بالکل جس بارے میں مارو ہسلی جا رہی ہے نظر لگی ہوئی ہے.
0: اچھا نظر کی وجہ سے چھپاتے ہوں بھائی کو. مجھے چلے ٹھیک ہو گیا ادا. بہت شکریہ آپ نے جوائن کیا. دوستوں کو یاد کر لیں آپ.
5: ابھی آج مری آئے قربان خاص کے لیے.
0: ठीक है दा मेहरबानी तमा जी थैंक यू तमा सा के ज्वाइन कयो मुझे हंसी आ रही है बहुत ज्यादा ये नजर वाली बात पर अच्छा नजर बर हक है नजर होती है ये बात नहीं है मैं इस बात को नहीं मानती लेकिन मेरी राय थोड़ी सी अलग है आप लोगों का बहुत शुक्रिया अली रजा लगारी आकिब लगारी अजहर लगारी बहुत शुक्रिया आपका थैंक यू आपकी शायद कॉल नहीं लग पा रही है इस वजह से आपने हमें टेक्स्ट में याद किया है थैंक यू और नेक्स्ट जो है विसरे गोट का अनवर अली मरी दा भली कार तमा के भी अक्सा आ गई है भाई अक्सा कहती है हाय गुल अस्सलाम वालेकुम वालेकुम अस्सलाम है बहुत अच्छी अक्सा आप बताओ शो का स्टार्ट बहुत जबरदस्त गुल खवातीन अपनी उम्र बता दें तो सबको मालूम हो जाएगा ये उसे भी बड़ी हैं इसलिए और बाकी मर्द हजरात अपनी वाइफ की वजह से तनख्वाह छुपाते हैं उन्हें मालूम होता है हमारी वाइफ कैसी है अच्छा तो सिर्फ वाइफ से छुपाएं सबसे ना छुपाएं ना सबसे छुपाते हैं मर्द हजरात अक्सा अच्छा अक्सा कहती है गुल मुझे आज याद आया जब मैं मोबाइल में तो लगाया गुल 8 जून को आप फर्स्ट टाइम आपको सुना अच्छा ये आप पास्ट का जिक्र कर रही हैं आज तो 16 इयर्स हो गए गुल आपको शो करते हुए मुझे आपको सुनते हुए गुल फिर बताओ गोल्डन जुबली कब आपके शो की अदा अजीज ने मुझे याद करवाया था अक्सा इस पे मैं कंटिन्यू करूंगी बात फिलहाल तो यहाँ न्यूज ब्रेक का वक्त हुआ जाता है अदा अजीज ने मुझे याद करवाया था आई थिंक मुझे जहाँ तक याद पड़ता है मेरी याददाश्त वैसे बहुत खराब है ना मुझे जहाँ तक याद पड़ता है पास्ट की यादें हैं लेकिन मेरे कुलीग के साथ ना मैंने प्रोग्राम करने जाना था मदर होती बाय चांस उस दिन मैं लेट हो गई थी फर्स्ट टाइम जब मैंने ऑन ईयर होना था मैं लेट हो गई थी तो कोई और ऑन ईयर हो गया था जो ऑन ईयर हुआ था मैंने उसको खूब सारा सुनाया कि शर्म आनी चाहिए मैंने इतनी तैयारियां की थी प्रोग्राम की मेरा पहला प्रोग्राम था आपको शर्म नहीं आई आप ऑन ईयर हो गए बहरहाल ये मेरी मेमोरीज है उनमें से एक याद है ये भी तो फिलहाल मैं यहाँ पर ब्रेक ले रही हूँ न्यूज ब्रेक कमर्शियल ब्रेक के बाद अपनी गुफ्तगु यहीं से कंटिन्यू करूंगी कुछ यादें आपसे ताजा करते हैं आज हम स्टे विद अस

0: ڈپازٹ مشین کی ایزی ایکسیسیبلٹی, ملک بھر میں پھیلا ہوا برانچز کا وسیع نیٹ ورک, الحبیب کرنٹ پلس اکاؤنٹ, بھروسہ بھی رفتار بھی, بینک الحبیب, رشتہ بھروسے کا.
1: छा पंहिंजे कारोबार जी तरक्की लाइ सोचे रहिया आहियो?
2: त पोइ GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
1: जेको हले थो बिना ब्रेक ऐं मुसल